0: אוקיי.
1: הטייס היה על הרצפה, שותה דם, והטייס שכב פצוע ליד הדלת, והיה עוד טייס שפשוט מאוד רחן על המכשירים, כאילו, ותפסתי אותו, בחניקה, ומשכתי אותו אחורה. להוציא אותו, והוצאנו אותו מה... הוא ניסה לעשות משהו, אבל אני משכתי אותו. הוא היה על המכשירים, ומהר משכתי אותו אחורה. הוא נאבק, הוא רצה להישאר בתוך הקוקפיט, הוא ניסה להיאבק, להישאר בתוך הקוקפיט, והצלחנו למשוך אותו החוצה, מחוץ לקוקפיט. אחרי שהוצאנו אותו החוצה, קראתי לעוד ישראלים, עוד ישראלים הצטרפו. עוד שתי ישראלים הצטרפו לריתוק שלו. ואני, תגידי לו, ואני, בזמן הזה אני חזרתי להגעים ומשכתי, המטוס היה מוטה כלפי מטה, ומשכתי את ההגעים אחורה, ואז אחד הטייסים אמר לי שהוא לוקח את ה... שאני יכול לעזור. וטיפלנו במיסטר סמית. תשאלי אותו, קודם כל, מה שלום מיסטר סמית? אני לא בטוח, אבל הוא שכב ליד הדלת. הבטוח שהמפגע לא רצה שניכנס. אז אני מעריך שהטייס הוא זה שפתח את הדלת לפני שהוא קרס.
2: और इसी विमान में मौजूद कुछ और यात्रियों से भी आपको मिलवाते हैं, उन्होंने क्या कहा वो भी सुनते हैं।
3: הטייס בדוקר, גם יניב, גם כולם, שבאנו כבר היה דוקר, כנראה שפתחו אותי טייס, אי אפשר לדעת, כן, זה היה מצב, בעצם, טייס מסכן, הוא רק התפלל כל התקופה, והיה איתי בקונטק, כי פחדתי שאנחנו באמת נאבד אותו.
2: और अब आपको कॉकपिट के लिए सख्त सुरक्षा नियम भी बता देते हैं। टेक ऑफ, टैक्सिंग, लैंडिंग के दौरान पायलट के लिए सख्त नियम होते हैं। कॉकपिट में केवल अधिकृत ऑपरेटिंग क्रू मेंबर्स को ही जाने की अनुमति होती है, दूसरे किसी को अनुमति इसके लिए नहीं दी जा सकती। इसके लिए डीजीसीए की लिखित अनुमति की जरूरत होती है। नशीले पदार्थों के सेवन को लेकर भी पायलट्स के लिए सख्त नियम है। उड़ान से पहले पायलट की मेडिकल और सांस की जांच जरूरी होती है। कैबिनेट कैप्टन और को पायलट उड़ान से पहले एक जैसा भोजन नहीं कर सकते हैं। उड़ान के दौरान पायलट को इलेक्ट्रॉनिक गैजेट्स के यूज की अनुमति नहीं होती है। पायलट्स की मानसिक स्वास्थ्य की रेगुलर जांच भी की जाती है। और कैसा होता है कॉकपिट, जरा वो भी देख लेते हैं मेरे सहयोगी की इस रिपोर्ट में।
4: वक्त में बोइंग एयरक्राफ्ट के उस मॉडल के अंदर हूं जिसमें फ्लाई दुबई FZ1073 था, यानी कि 737 बोइंग का ये एयरक्राफ्ट जिसके अंदर मैं बैठा हुआ, ये कॉकपिट है। एग्जैक्टली ऐसे ही कॉकपिट के अंदर कैप्टन स्मिथ और उनका को पायलट बैठा हुआ था। इस वक्त जिस सीट पे मैं हूं दर्शकों, ये फर्स्ट ऑफिसर की सीट है जिसपे सारी सुई आके अटकी हुई है कि आखिरकार उस को पायलट ने, उस फर्स्ट ऑफिसर ने अपने ही कैप्टन पे अटैक क्यों किया। लेकिन उस फ्लाइट के अंदर क्या हुआ होगा, ये समझने के लिए हमारे साथ आज खुद एक इंस्ट्रक्टर बैठे हुए हैं। इंस्टीट्यूट है जिसके अंदर तमाम पायलट ट्रेनिंग के लिए आते हैं, और आज उसी सिमुलेटर में बैठकर हम आपको बताएंगे कि आखिरकार फ्लाई दुबई के इस एयरक्राफ्ट के अंदर हुआ क्या था। ये देखिए, इस वक्त हम मिड एयर हैं और जो हमारा ऑल्टीट्यूड है वो स्क्रीन पे आप देखेंगे तो 30,000 फीट पर हम हैं। और इसके बाद हम आपको जो एरिया दिखाने वाले हैं वो इस पूरी रिपोर्ट की सबसे इंपॉर्टेंट हिस्सा होने वाला है, ट्रांसपॉन्डर जी। और ट्रांसपॉन्डर आप समझिए, पहले योक, थ्रस्ट लिवर और उसके साथ साथ ट्रांसपॉन्डर। यहां पे कई सारे कंट्रोल्स हैं एयरक्राफ्ट के। बोइंग का ये 737 एयरक्राफ्ट है, ठीक ऐसा ही वो हवाई जहाज का कंट्रोल दिखता था। और सामने हम मिड एयर हो चुके हैं, ये वॉइस रिकॉर्डर है। यहां आप देखिए, मैं एक बार मनीष को कहूंगा वो थोड़ा करीब आए तो आपको दिखाएंगे। ये वॉइस रिकॉर्डर है जिसमें कॉकपिट वॉइस रिकॉर्डर, यानी कि दोनों पायलट्स के बीच जो भी बातचीत हुई वो सब कुछ रिकॉर्ड हो रहा है। और ये FDR है, ये फ्लाइट डेटा रिकॉर्डर है जो ऑन रहता है। तो CVR और FDR ये दो सबसे इंपॉर्टेंट कंपोनेंट होने वाले हैं। अभूतपूर्व ब्रेवरी।